0: ये तो बस सब्र और शुक्र के किस्से हैं जो नसीब वालों को समझ में आते हैं, और जिनको समझ में आते हैं इनको फिर कुछ और समझ कहाँ आता है। विश मैं ये चाहती हूँ आपका शुमार भी उन्हीं लोगों में हो। जनाब वंस अगेन वेलकम कहूंगी अपने तमाम सामेईन को, और आपको बताती चलूं आज का मौजू है गुफ्तगु, आपकी जिंदगी में आपकी लाइफ से रिलेटेड फैसले कौन करता है, ये आज आप मुझे बताने वाले हैं। आपकी लाइफ में फैसला लेने का हक किसे हासिल है, आपकी जिंदगी के फैसले कौन करता है। और ये बताने के लिए आपने डायल करना है 03133661568, और लाइव कॉल नंबर के बाद बता दूं एसएमएस का तरीका, मोबाइल के राइट मैसेज ऑप्शन में एमपी के लिखना है, स्पेस देना है, नाम और पैगाम लिखकर रवाना कर देना है 8881 पर। आपका जो है टेक्स्ट वो हम तक पहुंचेगा, इसे भी हम अपने प्रोग्राम में शामिल प्रोग्राम करेंगे। और जनाब यही दो तरीकेकार हैं आज के प्रोग्राम में पार्टिसिपेट करने के, लाइव कॉल के लिए 03133661568 आप लोगों को जबानी याद है, और जो प्रोग्राम शुरू भी नहीं होता आपकी कॉल्स आने शुरू हो जाती है तो मुंह करते हैं आपकी कॉल्स की जानिब। देखते हैं लाइन पर कौन है हमारे साथ। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम जी, मैं गुलाम रसूल मरी मीरपुर खास कार्तिक की खाने वाला हूं।
0: वेलकम कहेंगे आपको, क्या कहेंगे टॉपिक के बारे में?
1: सिस्टर वो मेरा चाचू है।
0: चलें ठीक है, दोस्तों को याद करें।
1: हाँ कुर्बान खास के लिए अजीजी जरवार खालिद लाशारी वैद्य के दोस्त बुदन से यार मोहम्मद सुरम जी सबिन के सलाम दो।
0: चलिए जनाब बहुत शुक्रिया आपका, अब शामिल प्रोग्राम हुए। आपकी जिंदगी में फैसले करने का हक किसे हासिल है? अस्सलाम वालेकुम।
2: वालेकुम सलाम बहना, क्या हाल है?
0: अल्हम्दुलिल्लाह अजीज, आप बताइए आप कैसे हैं? ठीक है, काफी दिनों बाद आपकी कॉल लगी है, वेलकम कहते हैं आपको, क्या कहेंगे टॉपिक के बारे में?
2: टॉपिक के बारे में यही कहूँगा मम्मी फैसले करती है।
0: अरे वाह जबरदस्त, दोस्तों को याद करें।
2: सुनने वाले को सलाम
0: करते हैं। चलिए जनाब खुश रहें, बहुत शुक्रिया आपका, थैंक यू। ये मेरे बहुत ओल्ड लिसनर हैं, अदा कितनी एज है नहीं वैसे, जब से मैं रेडियो करी तब से मुझे सुनते सॉरी आप सर पे हाथ रख के बैठे होंगे, कहेंगे इन्होंने मुझे इतना ओल्ड बना दिया, इतना हूँ नहीं। यस ये बात तो है। नेक्स्ट कॉलर अस्सलाम वालेकुम।
3: वालेकुम सलाम,
0: भली कर चाहूँ था आधा तवा के, क्या कहेंगे टॉपिक के बारे में? आपकी जिंदगी के फैसले कौन करता है?
3: मुझे
0: अल्लाह छोटे भाई क्यों करते हैं फैसले, वो तो छोटे ही ना उम्र में आपसे। अच्छा अच्छा, उसके फैसले ठीक होते हैं?
3: जी जी आदि।
0: चलें गुड है, बहुत शुक्रिया अदा, आप दोस्तों को याद कर ले।
3: आदि कुर्बान खास के लिए अभी दरबार है, अभी सोने के यार सोने के गुलाम रसूल मरी है।
0: ठीक है आदा, मेहरबानी तवां जी तवां सके ज्वाइन कयो। आपकी जिंदगी के फैसले कौन करता है ये बताना आ जाओ। ठीक है ओके ओके ओके ओके। नेक्स्ट कॉल अस्सलाम वालेकुम।
4: वालेकुम अस्सलाम गुल्ला साहिबा, कैसी हैं?
0: अरे वाह, आज तो भाई मेरे वो तमाम लिसनर्स जो काफी टाइम से आउट थे प्रोग्राम से, शामिल प्रोग्राम नहीं हो रहे थे, सबके सब आ रहे हैं। खालिद सिद्दीकी साहब वेलकम कहेंगे, आई एम गुड, आप बताइए आप कहाँ घूमे, क्या हाल वाले हैं आपके?
4: मसरूफियात है, दो नाम के सिलसिले में जो है शहर से बाहर रहा जाता है, और जब शहर में मौजूद होते हैं तो आपके प्रोग्राम से जो है लुत्फ अंदोज होने का जो है शर्फ पाता हूँ मैं, और बड़ा
0: शहर खास में शहर खास में आपको वेलकम कह देते हैं, आप जाना आना लगा रहता है आपका, तो हम आपको मीरपुर में वेलकम कहते हैं। आपकी जिंदगी के फैसले कौन करता है?
4: देखिए जिंदगी है ही मुख्तसर, और अगर ये फैसले किसी और के हाथ में दे दिए जाए और ये डोर किसी और के हाथ में दे दिए जाए तो वो ना वो जिंदगी के अंदर जो है आपके फैसले गलत साबित होते हैं, इसलिए मेरी कोशिश ये होती है कि मैं अपनी जिंदगी के फैसले खुद कर सकूं, और उन फैसलों के साथ साथ जो जिंदगी में तरक्की की राह पर गामजन होने वाले जो फैसले हैं उनमें साबित कर रह सकूं, यही आपके सवाल का जवाब।
0: अच्छा ये जो फैसले आप खुद करते हैं इनके नतीजे कैसे होते हैं, पॉजिटिव होते हैं, मिले जुले होते हैं या नेगेटिव असरात आते हैं, सच सच बताना है।
4: देखिए इसमें जो है कोई इबाम नहीं है, जिंदगी के कुछ फैसले इंसान सोच समझ के करता है, लेकिन बाज दफा ऐसा भी होता है कि वो पॉजिटिव जो होते हैं वो नेगेटिव में तब्दील हो जाते हैं, लेकिन इंसान को दिल बर्दाश्त नहीं होना चाहिए, और وحدہ لا شریک ہے نا, جب العالمین ہے اس کی ذات کے اوپر بھروسہ کرنا چاہیے. تو جو فیصلے غلط ہوتے ہیں زندگی کے اندر وہ بھی دعا کرنے سے جو ہے صحیح سمت کی طرف گامزن ہو جاتے ہیں. یہی آپ کے سوال کا جواب.
0: یہ ایک اچھا آپ نے پوائنٹ آف ویو جو ہے کلیئر کیا ہے. تمام سننے والوں کو یقیناً یہ جو ہے سیکھنے کا موقع ملے گا کہ آپ سے ایک مسٹیک ہوئی ہے, لیکن جب آپ اسے سدھارنے کی کوشش کرتے ہیں وہ سدھر بھی جاتی ہے. یہ گڈ ہے کہ یہ پازیٹو اچھی بات ہے. یہ بہت شکریہ جناب, تھینک یو سو مچ. آپ شاملی پروگرام ہوئے,
4: شکریہ, اللہ حافظ.
0: اللہ حافظ. اوکے, اور جناب آپ بتائیں نا آج ہمیں آپ کی زندگی کے فیصلے کون کرتا ہے. آپ بھی سوچتے ہوں گے یہ کیسے کیسے سوالات پوچھتی ہیں ہم سے, تو یہ سب زندگی سے ریلیٹڈ ہے, یہ زندگی کا اہم حصہ ہے. نیکسٹ کالر کی جانب جائیں گے. السلام علیکم.
5: السلام علیکم.
0: ویلکم کہیں گے یاسمین. آپ کی زندگی کے فیصلے کون کرتا ہے؟
5: وہ کرتے ہیں بھائی, دیکھو ہم کچھ فیصلے ایسے ہوتے ہیں کچھ خود بھی کر لیتے ہیں کچھ ابو لیں گے.
0: اور ابو کے فیصلے تو بیسٹ ہوتے ہیں ان کی, تو مطلب جو باپ اور ماں پیار کرتے ہیں وہ تو بھائی اس کا نعم البدل تو دنیا میں کوئی ہوتا ہی نہیں ہے. تو ابو کے فیصلے جو بھی انہوں نے کیے ہیں وہ سب مطلب ان کا مطلب پازیٹو آپ کو ریزلٹ ملا ہے؟
5: جی ہاں.
0: چلیں گے, تو بہت اچھی بات.
5: ابو کے کہنے سے مطلب وہ کام کرتے ہیں. ابو بھی مجھ سے پوچھتے ہیں اکثر فیصلے, مطلب
0: مشورہ کرتے ہیں ہم دونوں. اچھا یاسمین, ایک سوال پوچھ لیتی ہوں آپ سے میں. اگر ابو یہ کہے کہ بھائی اچھی بات مجھے آپ کے ہاتھ میں جو ہے ریڈیو نظر نہ آئے, آپ جو ہے فضول سنتی ہو, یہ پروگرام سننا چھوڑ دو, پھر کیا کریں گے آپ؟
5: یہ کسی کو معلوم
0: ہی
5: نہیں.
0: یہ آپ کا امتحان ہے, بتائیں.
5: مطلب میں اپنے روم میں سنتی ہوں, کسی کو نہیں معلوم
0: پتا. اچھا پتا چل جائے اور ابو منع کر دیں تو پھر کیا کریں گے؟
5: جیسے آپ کی جو 10 سے 11 والے سانگ ہوتے ہیں نا, اس دوران میں میرے کوئی کام ہوتے ہیں نا, تو میں امی سے کہتے ہیں امی میں اپنے زندگی کی گزرے آ رہی ہیں, اور میں مطلب
0: ریڈیو نظر نہ آئے, آپ جو ہے فضول سنتی ہو, یہ پروگرام سننا چھوڑ دو, پھر کیا کریں گے آپ
5: سے یہ کسی کو معلوم ہی نہیں.
0: یہ آپ کا امتحان ہے, بتائیں.
5: مطلب میں آتی میں اپنے روم میں سنتی ہوں, کسی کو نہیں معلوم پتا.
0: اچھا پتا چل جائے اور ابو منع کر دیں تو پھر کیا کریں گے؟
5: جیسے آپ کی جو 10 سے 11 والے سانگ ہوتے ہیں نا, اس دوران میں میرے کوئی کام ہوتے ہیں نا, تو میں امی سے کہتے ہیں امی میں اپنے زندگی گزرے آ رہی ہیں, اور مطلب میری طرف سے خالد بھائی کو تمام سننے والوں کو سلام,
0: سب کی جانب سے وعلیکم السلام. اپنا خیال رکھیے گا, اللہ حافظ. جی ہم ایسے ہی یاسمین کو تنگ کر رہے ہیں, کیونکہ یاسمین جو ہمیں ریڈیو کے حوالے سے اپڈیٹ دیتی رہتی ہے نا, وہ ادر لسنرز شاید نہیں بھی دیتے. یاسمین رات 11 بجے تک سن رہی ہوتی ہے ریڈیو, اور وہ جو لیٹ نائٹ سانگز چل رہے ہوتے ہیں نا بیک ٹو بیک, اس کے بارے میں بھی ہمیں بتا رہی ہوتی ہیں. تھینک یو یاسمین, بہت شکریہ. نیکسٹ کالر, السلام علیکم. خوش آمدید کہتے ہیں آپ کو, کیا حال ہیں آپ کے؟
6: شکریہ, اللہ کا احسان ہے, اللہ کا احسان ہے. آج آپ نے ایک دفعہ ریپیٹ کر دیں پلیز.
0: کیا چیز ریپیٹ کر دوں؟
6: یہ جو آپ نے
0: سوال, اچھا ٹاپک ہے کہ آپ کی زندگی کے فیصلے کون کرتا ہے؟
6: جی جی, انسان کی زندگی کے فیصلے
0: جی
6: اللہ تبارک تعالیٰ کرتا ہے.
0: نہیں, جو ہم لائف کے ڈیسیزن لیتے ہیں وہ تو اللہ نے پلان کی ہوئی ہے ہمارا سب کچھ روزے ازل سے, جب سے ہم دنیا میں آئے وہ تو چیزیں ہیں لوہے محفوظ پہ, وہ بات نہیں کر رہی ہوں. جو ہم گھریلو اور اپنی لائف کو لے کے فیصلے کرتے ہیں ان کے بارے میں پوچھ رہی ہوں میں.
6: ان کے بارے میں تو پھر باپ یا ماں.
0: اچھا پیرنٹس کرتے ہیں آپ کی لائف سے ریلیٹڈ فیصلے؟
6: ہاں وہی کرتے ہیں, جو کرنا ہے وہی کرتے ہیں, اور ہم ان کو لفظ دکھیں.
0: صحیح صحیح. اور آپ نے کل سانگ کون سا کہا تھا؟ میں بھولی ہوئی ہوں آپ کا گانا. اب آپ کا آپ آئے ہیں تو پھر مجھے یاد آیا کہ کل کوئی گانا چلانا تھا میں نے, جو مجھے سمجھ ہی نہیں آیا تھا.
6: میں نے آپ سے ریکویسٹ کی تھی
0: جی,
6: تو وہ گانا ہے
0: جی. جی گانے کے بول بتائیے.
6: فلم بے قرار کا گانا ہے منور سلطان کی آواز ہے
0: جی,
6: وہ پردیسیا بھول نہ جانا.
0: وہ پردیسیا بھول نہ جانا پاکستانی سانگ ہے نا؟ یہ
6: پاکستانی سانگ ہے, فلم بے قرار منور سلطانہ کی آواز ہے.
0: چلے ٹھیک ہے, بہت شکریہ آپ کا, تھینک یو. اوکے جی, اور جناب ہاں جی کیا کہوں میں, کچھ کہہ ہی نہیں سکتی, بول ہی نہیں سکتی میں, کیونکہ بولتی بند کرنے کا ٹائم ہے.